वेलकम बैक वंस अगेन, एक बार फिर से तमाम सुनती हुई समातों को डीवा डायलॉग में खुश आमदीद। तो लिसनर्स, मैं हूँ आप सभी की होस्ट वन एंड ओनली आरजे ज़ैनब फातिमा और आप सुन रहे हैं आपका अपना पसंदीदा शो। जैसे कि लिसनर्स, आपको और मुझे साथ में हो चुका है तकरीबन एक घंटा मुकम्मल। सो ये एक घंटा किस तरह से गुजर गया, वक्त का बिल्कुल भी पता नहीं चला। वो कुछ इसलिए कि जब गुफ्तगू बहुत ही ज़्यादा अच्छी और बाअसर हो रही होती है तो इंसान बातों में इस कदर खो जाता है कि उससे वक्त का बिल्कुल भी अंदाज़ा नहीं होता, और इसी तरह से देखते देखते वक्त तेज़ी से गुजर जाता है। सो वेल लिसनर्स, क्या कभी आप सभी के साथ भी ऐसा होता है कि आप अपने किसी फ्रेंड से, किसी फैमिली मेम्बर से या किसी ऐसे इंसान से मिलते हैं जिसके साथ आपकी वाइब मैच करती होती है, आपको उसकी कंपनी पसंद होती है। सो आप भी इस चीज़ से रिलेट कर सकते हैं कि किस तरह से जब आप बातें करते रहते हैं वक्त तेज़ी से गुजर जाता है और आपको बिल्कुल भी रियलाइज़ नहीं होता कि किस तरह से घंटों, मिनटों में और मिनट सेकेंड्स में ख़त्म हो जाते हैं। जी, तो ऐसा तभी मुमकिन होता है जब आपकी आपस में वाइब मैच करती हो, आपको एक दूसरे की गुफ्तगू पसंद हो, प्लस एक दूसरे की कंपनी। वो कहा जाता है ना कि कुछ लोग ऐसे होते हैं कि जब आप उनसे मिलते हैं सो आपका बस दिल करता है कि बातें करते चले जाएं। वो भी इसलिए क्योंकि आपको मालूम होता है कि वो लोग आपको जज नहीं करेंगे, वो आपके मुतलिक कोई भी परसेप्शन क्रिएट नहीं करेंगे या फिर वो आपको बाकियों के नज़रिए से नहीं देखेंगे। सो इसीलिए कुछ ऐसे लोगों के लिए हम कहते हैं कि दीज आर माई कम्फर्ट पीपल। सो हर किसी को आप अपने कम्फर्ट पीपल के सर्कल में नहीं ऐड कर सकते क्योंकि हर किसी की वाइब, हर किसी की गुफ्तगू का अंदाज और हर किसी का वे ऑफ टॉकिंग काफ़ी मुख्तलिफ होता है। सो इसीलिए मैं हमेशा से कहती हूँ कि आपको अपना सर्कल लिमिटेड रखना चाहिए, यानी कि आपके जो फ्रेंड्स हैं, फैमिली मेम्बर्स हैं, वो क्वालिटी वाइज बहुत अच्छे होने चाहिए, क्वान्टिटी वाइज ज़्यादा नहीं। और मैंने अपने पर्सनली लाइफ एक्सपीरियंस से भी इस चीज़ को फील किया है कि आपका फ्रेंड सर्कल जितना ही बड़ा होता है उतना आप खुद को अकेला और तन्हा महसूस करते हैं। होता है ना कि हज़ारों की भीड़ में आप बिल्कुल अकेले अकेले होते हैं, लेकिन अगर कोई आपका एक अच्छा मुखलिस दोस्त आपके साथ होता है तो आपको फ़र्क नहीं पड़ता कि दुनिया किस कोने में कहाँ जा रही है, आपको बस उसके साथ अच्छा लगता है। वेल लिसनर्स, हम बात क्या कर रहे थे और बात आखिर कहाँ जा पहुँची। इसी तरह से होता है कि जब हम बातें कर रहे होते हैं तो बातों में से बातें निकलती चली जाती हैं और गुफ्तगू का टॉपिक कुछ और होता है और गुफ्तगू किसी और जाने चली जाती है। तो मैं ये बात कर रही थी कि जिस तरह से आपको मुझे साथ में हो चुका है एक घंटा मुकम्मल, सो मैं हमेशा से यही चाहती हूँ कि आपका और मेरा कनेक्शन भी कुछ इस तरह से हो कि जहाँ हम गुफ्तगू करते चले जाएं और वक्त का बिल्कुल भी अंदाज़ा ना हो क्योंकि हमारी वाइब आपस में मैच करती हो। सो इस तरह से मुमकिन हो सकता है कि अगर आप इसी तरह से मेरा साथ देते रहें और मुझे अपना फीडबैक पहुँचाते रहें। सो एक बार फिर से आप सभी से शेयर कर देती हूँ 0115710091। बहुत ही सिंपल सा प्यारा हमारा नंबर है। सो इस नंबर के थ्रू आप हमसे अपने दिल की कोई भी बात कह सकते हैं, साथ ही साथ ये भी बता सकते हैं कि आप इस वक्त क्या कर रहे हैं, कहां मौजूद हैं और दुनिया के किस कोने से हमें ट्यून कर रहे हैं। और वेल, अगर आपको हमारे से रिलेटेड यानी कि रेडियो फजा 97.1 FM से रिलेटेड कोई भी किसी तरह की भी इंफॉर्मेशन चाहिए सो वो तमाम तरह इन्फॉर्मेशन आपको मिल सकती है सिर्फ और सिर्फ हमारी वेबसाइट पे जो कि है www.radiofaza.com.uk। सो वेल लिसनर्स, वहीं से कंटिन्यू करते हैं जहां से हमने छोड़ा था। सो आपसे शेयर करती हूं आज का सेकंड मोटिवेशनल प्लस इंस्पिरेशनल कोट। सो हमारा आज का सेकंड कोट ये कहता है, डोंट रिड्यूस योर इम्पैक्ट जस्ट बिकॉज समवन एल्स कैन हैंडल योर लाइफ। यानी कि सिर्फ इसलिए अपनी चमक को कम मत करो क्योंकि कोई दूसरा शख्स आपकी उस रोशनी को डाइजेस्ट नहीं कर सक रहा।
سو لسنرز، اکثر ایسا ہوتا ہے کہ جب آپ زندگی میں کامیاب ہونے لگتے ہیں، اچھا پرفارم کرتے ہیں، تو آپ کے آس پاس کے کچھ لوگ ایسے موجود ہوتے ہیں جو کہ کہنے کو تو آپ کے مخلص دوست ہوتے ہیں، آپ کے قریبی عزیز و اقارب ہوتے ہیں، بٹ اندر ہی اندر وہ آپ سے انسیکیور فیل کر رہے ہوتے ہیں، یا پھر اگر میں غلط نہ کہوں تو آپ سے جیلس ہو رہے ہوتے ہیں. سو وہ لوگ کیا کرتے ہیں، وہ آپ کو ہمیشہ اپنے سے کمتر دیکھنا چاہتے ہوتے ہیں. وہ نہیں چاہتے کہ جس مقام پر وہ لوگ فال کر رہے ہیں آپ بھی اس مقام تک پہنچے. وہ کوشش یہی کرتے ہیں کہ آپ کو ہمیشہ نیچے کھینچنے کی کوشش کرتے رہیں. ایسے میں کبھی بھی ان لوگوں کی وجہ سے اپنی محنت کم مت کریے گا. دوسروں کو خوش کرنے کے لیے خود کو کبھی بھی کمتر مت بنائیے گا. سو سمپلی ہمارا کوٹ یہ کہتا ہے کہ زندگی میں بعض اوقات آپ کی آس پاس ہی بہت سارے ایسے لوگ موجود ہوتے ہیں جو آپ کو کامیاب ہوتا نہیں دیکھ سکتے. ایسے میں وہ لوگ کیا کرتے ہیں، آئی نو وہ آپ کو یہ تو نہیں کہہ سکتے کہ تم یہ کام کیوں کر رہے ہو یا ایسے کیوں کر رہے ہو. سو وہ آپ کو ڈی موٹیویٹ کرتے ہیں، آپ کو ریئلائز کرواتے ہیں کہ آپ یہ کام ٹھیک نہیں کر رہے، یا پھر آج کل کے زمانے میں یہ کام کون کرتا ہے، اینڈ دس کائنڈ آف تھنگس وہ لوگ یہ سب آپ سے کہتے ہیں. سو آپ نے کیا کرنا ہے کہ لوگوں کی جو آپ کے آس پاس ارد گرد کے لوگ ہیں ان کی باتوں کو کبھی بھی خود پر سوار نہیں کرنا. ہمیشہ وہی کام کرنا ہے جو آپ خود کو اچھا لگتا ہے، کیونکہ میں نے اپنی پرسنل زندگی سے یہ چیز ایکسپیرینس کی ہے کہ جب مجھے کوئی بھی نیا کام کرنا ہوتا ہے، سو آئی گیٹ اے لاٹ آف ایڈوائز فرام مائی فرینڈس، فیملی ممبرس اینڈ ایوری ون. سو ہوتا یہ ہے کہ جب میں بہت سارے لوگوں کا اوپینین لیتی ہوں تو میں کافی حد تک کنفیوز ہو جاتی ہوں، اور مجھے پھر نہیں سمجھ آتی کہ میں کس طرح سے اس کام کو کروں. سو میں ہمیشہ اپنے دل کی سنتی ہوں، اور جو مجھے ٹھیک لگتا ہے میں ہمیشہ وہی کرتی ہوں. سو آپ نے بھی یہی کرنا ہے، اپنے آس پاس ارد گرد کے لوگوں کی باتوں کو خود پر اثر انداز نہیں ہونے دینا، اور اپنی محنت کو اسی طرح سے جاری رکھنا ہے جس طرح سے آپ کر رہے ہیں. تبھی آپ کامیاب ہو سکتے ہیں، تبھی آپ اس مقام پر پہنچ سکتے ہیں جس کے لیے آپ کافی عرصے سے محنت کر رہے ہیں. سو دیئر لسنرز، یہ تھا ہمارا آج کا سیکنڈ موٹیویشنل پلس انسپریشنل کوڈ. سو امید تو یہی کی ہے کہ یہ کوڈ نہ صرف آپ کی زندگی کو تبدیل کرے، بلکہ بہت ہی اچھی اچھی پازیٹیو سے تبدیلیاں لے کر آپ کی زندگی میں آئے. سو میرا خیال ہے کافی اب ہم نے موٹیویشنل باتیں کر لی ہیں اور کافی گیان بھی ہو گیا. سو اب ذرا چلتے ہیں ٹریکس کی جانب اور سنتے ہیں ایک ایسا خوبصورت سا ٹریک جو کہ میرے اور آپ کے ہمارے موڈ کو کر دے گا تھوڑا سا چینج اور تھوڑا سا انرجیٹک. سو دی لسنرز، آپ سے ملاقات ہوتی ہے اس خوبصورت سے ٹریک کے اس پر. تب تک کے لیے آپ کی پیارا سا ٹریک انجوائے کریں.

جی ہاں، تو ونس اگین ویلکم بیک، ایک بار پھر سے خوش آمدید کرتے ہیں تمام سنتے ہوئی سماعتوں کو ریڈیو فضل 97.1 FM کے لائیو اسٹوڈیو سے. پروگرام آپ سن رہے ہیں لنچ بوکس لاؤنج، آواز آپ سن رہے ہیں ہمیشہ کی طرح سلوراج کی. سوال اسی کے ساتھ ساتھ پروگرام ایک چھوٹی سی کمرشل بریک ہو چکی تھی. کمرشل بریک اس بارے آپ سے ملاقات بات ہم کر رہے تھے، ایک چھوٹا سا ٹاپک شامل کروایا گیا تھا پروگرام میں کہ ہر گزرا لمحہ جو ہے وہ ایک سبق دیتا ہے، اور یہ بہت اچھی بات ہے اور بہت پیاری لائن ہے. مطلب ہم لوگ جو کہتے ہیں نا کہ ٹھوکر لگی ہے ٹھوکر، تو وہ ٹھوکر لگنا بڑی بہترین بات ہوتی ہے، کیونکہ ہماری زندگی میں جو ہمارے ساتھ کوئی ایسے معاملات ہو جاتے ہیں جو ہم چاہتے ہیں کہ نہ ہو، لیکن وہ ہمیں ایک سبق دیتے ہیں، وہ ہمیں آگے آنے والی زندگی کے لیے بہادر بنانا سکھا دیتے ہیں. اور وہ ٹھوکر نہیں ہوتی، وہ ہمارے لیے ایک بہتری ہی ہوتی ہے. ہاں، لیکن ایک ہی چیز سے بار بار ٹھوکر کھانے والا انسان بیوقوف ہوتا ہے. سو وہ لوگ، میں اب کسی کو پوائنٹ نہیں کر رہی، میں صرف اتنا کہوں گی کہ وہ لوگ جو ان لوگوں کے ہاتھوں بار بار دھوکہ کھا رہے ہیں پھر بھی ان کے ساتھ، اور ان کو پتہ ہے کہ دھوکہ مل رہا ہے پھر بھی وہ ان کے ساتھ ہیں، تو یہ ان کے لیے جو ہے نا وہ ان کی بیوقوفی ہی ہے. وہ کہتے ہیں کہ کوئی ہمیں مطلب خوشی سے تو نہیں بولے گا کہ یار ہم تمہیں دھوکہ دیں گے، انوائٹ کرے گا. نہیں، ہم خود دھوکہ کھاتے ہیں. جب ہمیں ساری سچائی کا پتہ ہونے کے باوجود بھی ہم پھر اسی چیز کے پیچھے پیچھے بھاگیں، اسی چیز کو فالو کریں، تو یہ ہمارے لیے نقصان دہ ہوتا ہے، اور ہمیں اس چیز کا آئیڈیا ہوتا ہے. پھر اس کے ذمہ دار ہم خود ہوتے ہیں، نہ کہ کوئی دوسرا تیسرا. سو میں نے اپنی زندگی میں بہت سے ایسے لوگ دیکھے ہیں جو اپنی زندگی میں کامیاب ہیں، اور میرے خیال میں کامیابی کے پیچھے ایک ایسا سبق، ایک ایسی ٹھوکر، ایک ایسا درد ضرور ہوتا ہے جس کی وجہ سے انسان جو ہے وہ اپنی کامیابی کی طرف پہنچتا ہے. اٹس مین کہ جب ایک انسان نے اپنے دماغ میں کوئی گول بنا لیا کہ وہ اپنی منزل تک ایسی طرح پہنچے گا، یا مطلب اس نے اپنا کوئی پلان بنایا آگے آنے والی زندگی میں، تو اگر وہ انسان اس چیز کو اس طرح سے نہیں کر پا رہا، اور پھر ایک ٹائم آیا کہ اس انسان اس چیز کو بڑی جلدی پک کیا، تو ضروری نہیں ہے کہ اس نے زیادہ، مطلب جب انسان کو ٹھوکر لگے نا یا کہیں سے رسوا ہو جائے، تو پھر انسان جو ہے نا محنت جلدی کرتا ہے، پھر میرے خیال سے کامیابی ملتی بھی جلدی ہے. اور یہ دنیا ظاہر سی بات ہے، جب تک ہمیں کسی سے ٹھوکر نہیں مل جاتی، کسی سے کوئی سبق نہیں مل جاتا، تب تک ہم اپنی زندگی میں اس طرح سے آگے نہیں بڑھ پائیں گے. زندگی میں یہ چیزیں ہوتی ہی اسی لیے ہیں تاکہ ہم اپنی آگے آنے والی زندگی میں جو ہے احتیاط کریں. لیکن اتنا کچھ ہونے کے بعد بھی اگر ہم احتیاط نہ کریں پھر اسی چیز کی طرف جائیں، تو یہ ہمارے لیے بری چیز ہے، اور یہ ہم اپنے ساتھ خود برا کریں نہ کہ کوئی دوسرا تیسرا. تو بس اسی طرح میری کوشش یہ رہتی ہے کہ جب آپ کسی منزل کی طرف جانا چاہتے ہیں تو آپ پورا فوکس اپنا اس پہ رکھیں. ایک تو کوشش یہ کریں کہ آپ کو ٹھوکر لگ گئی نہ کہیں سے، ضروری نہیں ہے کہ وہ ٹھوکر پیار کی ہو، دوستی کی بھی ہو جاتی ہے، فیملی والوں کی بھی ہو جاتی ہے. بہت سی فیملیز ایسی ہوتی ہیں جو بچے کو سپورٹ نہیں کرتی، اور میں نے بہت سی ایسی فیملیز دیکھی بھی ہیں، اور بہت سی ایسی دیکھی ہیں جو اپنے بچوں کے ساتھ ساتھ کھڑی ہوتی ہیں. تو میں یہ بولوں گی کہ اپنے بچوں کو جو ہے وہ اس قدر ان کے سپورٹ کریں کہ وہ آگے آنے والے کسی بھی حالات میں جو ہے نا وہ اپنے آپ کو بہتر ہی سمجھے، نہ کہ وہ یہ سوچیں کہ اگر یہ چیز ہو گئی تو گھر والے کیا بولیں گے، پیرنٹس کیا بولیں گے، ریلیٹیوس کیا بولیں گے. لیکن میرے خیال میں ریلیٹیو کو جو ہے نا اس چیز میں رکھنا ہی نہیں چاہیے، کیونکہ آپ کی اپنی زندگی ہے، آپ کو بہتر بتایا کہ آپ نے اس کو کس طرح سے گزارنا ہے، کیونکہ ظاہر سی بات ہے کوئی دوسرے کے ساتھ آ کے ہمیں کچھ دے کے جاتا نہیں ہے. سو یہ ہم پہ ڈپینڈ کرتا ہے کہ ہم ہر چیز کو کس طرح سے لے کے چل سکتے ہیں. وہ کہتے ہیں نا مائیں آج کل یہ کہتی ہیں کہ یار چار لوگ کیا بولیں گے، دنیا والے کیا بولیں گے. اس لیے وہ کہتے ہیں نا کہ عروج ملنے پر انسان خدا نہ بن جائے، اسی لیے خدا نے زوال رکھا ہے. اور ایسا ہوتا ہے، بہت سے لوگوں کو میں نے دیکھا ہے کہ اگر وہ اپنی کامیابی کو حاصل کر چکے ہیں تو وہ اپنے سے چھوٹے انسان کو جو ہے نا بہت چھوٹا سمجھیں گے. اور میں کہتی ہوں کہ ایسا نہیں کرنا چاہیے، کیونکہ کبھی نہ کبھی آپ بھی اسی ٹائم کسی ٹائم پہ اس جگہ پہ تھے. اور میرے خیال میں آپ کو اس چیز کو زیادہ بہتر سمجھنا چاہیے، آپ کو ان کو زیادہ سپورٹ کرنا چاہیے. اوپر والے نے ابھی جن لوگوں کو بہت پیسہ دیا ہے، بہت مال دولت دیا ہے، تو وہ کہتے ہیں کہ اللہ تعالیٰ نے اوپر والے نے آپ کو اس لیے دیا ہے تاکہ آپ دوسروں میں بانٹو، اس کی مخلوق میں بانٹو، وہ مخلوق جو ایک ٹائم
टाइम की रोटी खाती है, वो मखलूक जो एक टाइम की रोटी भी नहीं खाती, जिनको ज़रूरत है, जिनको बहुत सी चीज़ों की ज़रूरत है। और हम लोग जो है ना अपना अपनी इमेज बढ़ाने के लिए बहुत सी जगह पे पेमेंट कर देंगे, पैसे दे देंगे, हिस्सा डालेंगे, लेकिन किसी गरीब के घर में हम नहीं कर पाते। और जो हम लोग अपने घरों को छोड़ के परदेश आए हुए हैं, तो मेरे ख्याल में इस चीज़ को हमें ज़्यादा बेहतर समझना चाहिए, और समझते भी हैं कुछ लोग, कुछ लोग समझते हैं, ज़्यादातर मैंने लोगों को इस चीज़ को समझते नहीं देखा या इस चीज़ को एक्सेप्ट करते हुए नहीं देखा कि हाँ ऐसी बात ही ऐसी बात ही है। तो कोशिश ये करें कि अगर कोई अगर आप किसी मंजिल की तरफ पहुंच गए हैं या आपको कोई कामयाबी मिल गई है, तो आप अपने आप को बहुत बड़ा मत समझें, क्योंकि ऊपर वाला जो है ना वो कर्म भी करता है, लेकिन वो फिर कहता है कि अगर तू मेरे देने पर इतना इतरार है तो जब मैं छीन लूँगा तब तू क्या करेगा। सो कोशिश ये करें कि दूसरों का भी ख्याल रखें। हर इंसान ये सोच कर कामयाबी की तरफ जाता है कि हम कल को ये करेंगे, लेकिन हम ये नहीं सोचते कि ऊपर वाले की ज़ात हमें इतना दे के हम जो है ना वो उसके बंदों का वसीला बने। सो ज़िंदगी को समझना है हमें, हमने अपनी ज़िंदगी को किस तरह से लेकर चलना है। जब हम अपनी ज़िंदगी को समझेंगे तब हम दूसरों की ज़िंदगी को भी समझने लग जाएंगे। लेकिन मैं हमेशा ये कहती हूँ कि अपनी कामयाबी के पीछे कभी भी किसी का नुकसान ना रखें। ये सोचकर अगर आप कहते हैं कि हम तो चलो कामयाब हो ही रहे हैं, अगले का क्या, सो इस कामयाबी का कोई खासा फ़ायदा नहीं है। हमें ना सिर्फ अपने बारे में सोचना चाहिए बल्कि उन लोगों के बारे में भी सोचना चाहिए जो हमारे बारे में सोचते हैं। वो कहते हैं ना कि दिल रखने वाले ही क्यों नहीं जानते कि हम भी तो दिल रखते हैं। इट्स मीन के जिनका दिल हम रखते हैं वो ये चीज़ क्यों नहीं जानते कि हम भी तो दिल रखते हैं। एक दिल हमारा भी है जो धड़कता है, एक दिल हमारा भी है जिसको दर्द होता है, जिसको बातें बुरी लगती हैं। सो कोशिश ये करें कि बातें जो है ना वो कम ही करें, लफ्ज़ों का चुनाव करें, बहुत सोच समझ के करें। आपकी बातों से किसी का दिल ना दुखे, आपके लहजे से किसी का दिल ना दुखे। ज़्यादातर जो है ना वो लहजे जो है ना वो इंसान को तोड़ के रख देते हैं। सो कहते हैं ना कि तुम दूसरों के रास्ते की रुकावट दूर करते जाओ, तुम्हारी अपनी मंजिल का रास्ता आसान होता चला जाएगा। सो अगर आप अपनी मंजिल को पाना चाहते हैं तो आप दूसरों के रास्ते की रुकावट को दूर करने की भी कोशिश करें, ना सिर्फ अपने बारे में सोचें। जब आप दूसरों के बारे में भी सोचेंगे तो डेफिनेटली जो है ना आपका काम आसान होता जाएगा, और होगा भी, कोई बड़ी बात नहीं है। हम जैसा करते हैं वैसा हमारे लिए होता भी है। वो कहते हैं ना कि जब हम किसी के लिए दुआ करते हैं तो पहले हमारे हक में कबूल होती है। सो ये सोच के मत कर लीजिएगा कि भाई पहले हमारे हक में ही कबूल होगी, या बस ये सोच के करें कि अगले को, हर इंसान को जो है वो जाहिर सी बात है दुआओं की ज़रूरत होती है, तो हमारा काम बनता है हम दूसरों को दुआ दें, अपने लिए दुआ लें। क्योंकि वो कहते हैं वही बात है कि ज़िंदगी मुसलसल जिद्दोजहद का नाम है, क्योंकि ऊपर वाला हर परिंदे को रिस्क देता है मगर उसके घोंसले में नहीं डालता। वो खुद उड़ते हैं, खुद अपना रास्ता पकड़ते हैं, उनको नहीं पता उन्होंने कहाँ जाना है कहाँ नहीं जाना। हाँ, लेकिन उनको रिस्क मिलता है और वो रब के बंदे देते हैं उनको, यानी कि वसीला बनता है। सो हमें ये भी चाहिए कि जब हम उसकी इस मखलूक का जो है वो साथ दे रहे हैं, उनका ख्याल रख रहे हैं, तो हमें उन लोगों का भी रखना चाहिए जो हमारी तरह हैं बिल्कुल। सवाल इसी के साथ साथ प्रोग्राम इन्फॉर्मेशन तो आपके साथ चलती रहेगी। जिन नए लोगों ने आज रबी फजा 97.1 एफएम को ट्यून किया है, बेहद शुक्रिया आप तमाम नई समातों का, रेडियो फजा को ट्यून करने का और लंच बॉक्स में शामिल होने का। बट आपको एक तरीका का बता देते हैं, आप भी प्रोग्राम में शामिल हो सकते हैं, ना सिर्फ मैसेज के थ्रू बल्कि आप हम तक अपनी खूबसूरती आवाज़ भी पहुंचा सकते हैं। और उसके लिए आपको करना ये पड़ेगा कि हमारे स्टूडियो का लाइव व्हाट्सएप नंबर है, इसको नोट करना पड़ेगा, वो बड़ा ही प्यारा है, छोटा सा 01157100971। इस खूबसूरत नंबर की जगह सेव और सेव कर लेने के बाद मुझे व्हाट्सएप पर जाकर मैसेज कीजिएगा और बताइएगा कि आप हमें कहाँ से क्या करते वक्त सुन रहे हैं। लेकिन उससे पहले प्रोग्राम में एक छोटे से ट्रैक को शामिल करेंगे, एक प्यारी सी फरमाइश हम तक मौजूद है, तो आइए चलते हैं इस ट्रैक की जानिब।
सो विल बी राइट बैक आफ्टर द ट्रैक. मिलते हैं इस ट्रैक के उस पार्टी उन करके रखिएगा फजर 97.1 FM को एंड डैप को.